0: Master Jewelers, 93 Hotham Grange Road, Bradford 7, 414-760.
1: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
2: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
1: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
2: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
3: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
4: और दोस्तों, आप जिसने आमद मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम का खुसूसी प्रोग्राम सुन रहे हैं रोशनी, मैं हूं रिफत अब्बास। आदाब उन तमाम अहबाब की खिदमत में जिन्होंने अभी अभी इस रूह परवर और ईमान अफरोज महफिल में शिरकत की है, और अब हम इस पुरमसरत मौके पर आपकी खिदमत में एक ऐसी खूबसूरत शख्सियत को पेश कर रहे हैं जिनकी आमद हमेशा हमारे प्रोग्राम के लिए बाईस तौकीर और बाईस एहतराम होती है। तशरीफ ला रहे हैं बंगले से हमारे मेहमान जनाबी शकील साहब। अस्सलाम वालेकुम।
5: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहु
4: व अला इबादिल्लाहि सालिहीन। शकील भाई, कैसे हैं आप?
5: जी, अल्लाह की मेहरबानी, शुक्र है, आपकी दुआएं हैं। आप सुनाए, कैसे हैं?
4: जितना शुक्र अदा करूं कम है। हम आपको खुश आमदीद कहते हैं आज की शुरू परवर और ईमान अफरोज महफिल में।
5: शुक्रिया। तो तमाम सहले तो तमाम सुनने वालों को मेरी तरफ से अस्सलाम वालेकुम और ईद मुबारक की ढेरों सलाम।
4: आपका मोहब्बत भरा सलाम और इस मुबारक मौके की मुबारकबाद पहुंची।
5: शुक्रिया। जिनमें खालिद सलीम ईद साहब है, नवीद भाई हैं, सूफी अब्दुल करीम साहब, रिजवान रिजवी उनकी अली है, अयूब भाई हैं, चौधरी उसार साहब, चौधरी मुजफ्फर साहब हैं, हाशमी औसवाल है, माया परवेज साहब, तौसीफ अहमद मजीद भाई हैं,
4: वालेकुम अस्सलाम। आपके तमाम अहबाब तक आपका मोहब्बत भरा सलाम पहुँचा।
5: तो ये एक छोटी सी नसर की है।
4: जी जी,
5: कुछ कहूँगा थोड़ा सा मैं।
4: जरूर जरूर सर, आपको
5: सल्लम की मिलाद।
4: जरूर।
5: देखिए, तारीख में कोई भी दिन, कोई भी साहत दोबारा नहीं आती।
4: बेशक,
5: इस बात का जरूर लिहाज रखे। तो आज मिलाद उन नबी मना रहे हैं, वो याद के तौर पर मना रहे हैं। मिलाद मनाना ठीक है, अच्छी बात है। गौरतलब बात यह है कि मिलाद मनाने का तरीका यह है कि तुम दरूद शरीफ पढ़ो, बावजूद बैठे रहो, हजूर के नाम पर लोगों पर रहमतें करो और दुश्मनों को माफ करो, दोस्तों से माफी मांगो। देखिए, हम मुसलमान हैं और मुकद्दस दिनों के हिसाब से चलते हैं, तो हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की याद कोई जैसे भी मना रहा है ठीक है, लेकिन हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की याद मनाना और आपकी जिंदगी के मुताबिक ना चलना, ये दुरुस्त नहीं है।
4: बेशक बेशक,
5: जब कोई याद मनाते हैं तो आपकी तकलीद भी होनी चाहिए।
4: बेशक,
5: आप फरमा रहे थे, तो आपकी तकलीद भी हो, उनका बयान भी। और ये सही कहा गया कि जिक्र हबीब सल्लल्लाहु अलैहि वसल्लम कम नहीं वसले हबीब से, ये बिल्कुल ठीक है। अगर जिक्र हबीब सल्लल्लाहु अलैहि वसल्लम वसले हबीब ना दे, अगर जिक्र हबीब वसले हबीब ना बने, तो इस पर दोबारा गौर करना चाहिए कि हम।
4: वाह वाह वाह वाह वाह वाह,
5: शुक्रिया। तो एक नज़म है, अनवार फरीदी उन्होंने लिखी है।
4: जी जी, अता कीजिए, बिस्मिल्लाह।
5: इसका उन्वान है माजी के दरीचों से।
4: अता कीजिए, बिस्मिल्लाह।
5: कहते हैं, वो कितना संगीन दौर था जब हर एक लम्हा हर एक पल यूं गुजर रहा था।
4: सुभान अल्लाह सुभान अल्लाह,
5: के जैसे शोले बरस रहे हों,
4: سبحان اللہ
5: ترس رہی تھی کوئی نغمہ ادھر بھی گونجے, ہر ایک ذرہ تپش میں جل جل کے سوچتا تھا کہ ابر رحمت کا کوئی سیتا ادھر بھی آئے.
4: سبحان اللہ کیا منظر کشی ہے, سبحان اللہ.
5: جہاں میں جتنی بھی ظلمتیں تھیں وہ جسم و جان پر تنی ہوئی تھی, ہر ایک وحشت لہو میں گلتی ہی جا رہی تھی اداس آنکھوں کے, اجڑے آنگن میں خواب بجتے جا رہے تھے, ہر ایک انسان بھٹک رہا تھا, زمین نے کتنے جتن کیے پر نہ کوئی گل ایسا کھل سکا تھا کہ جس کی خوشبو سے بزم ہستی مہک اٹھے, پھر خدا کو بھولا ہوا تھا انسان, دکھائی دیتی تھی ہر طرف پتھروں کی دنیا, نگاہ پتھر شعور پتھر خدا بھی پتھر, اسی تسلسل سے زندگی پتھروں سے ٹکراتی جا رہی تھی.
4: سبحان اللہ کیا منظر کشی ہے, سبحان اللہ بھائی, واہ واہ واہ واہ.
5: کہ پھر یکا یک صدائے رحمت کی گونج اٹھی تو سارے پتھر چٹک رہے تھے, کوئی کسیما تاب نکلا کہ جس کی کنوں کی زد میں آ کر تمام ظلمات اپنی موت آپ مر رہے تھے. خنک خنک چاندنی کو پہنے کرم کے بادل کے ہاتھ تھامے خدا سے بوندے اتر رہی تھی, سلگ رہے تھے جمتوں سے تمام صحرا, وہ آج ٹھنڈک سی پا رہے تھے.
4: سبحان اللہ سبحان اللہ کیا منظر کشی ہے آمد کی.
5: تماستوں کے تمام در بند ہو رہے تھے, شعور میں تابشیں ستاروں کی ڈر رہی تھی, دلوں کی ویران وادیوں سے مسرتیں یوں ابھر رہی تھی کہ جیسے فوارے پتھروں سے ابل پڑے ہوں, ہر ایک لب پر سوال تھا کہاں سے اتنے سرور آئے, ہر ایک ذرہ پکارتا تھا حضور آئے, حضور صلی اللہ علیہ وسلم آئے.
4: سبحان اللہ سبحان اللہ سبحان اللہ.
5: پڑھتے ہوئے درود اب تعظیم کو اٹھو, اٹھ کر پڑھو سلام, سب سرکار آ گئے.
4: واہ واہ واہ واہ واہ واہ واہ.
5: تو شکریہ, ایک چھوٹی سی نعت میں سنا دیتا ہوں.
4: جی جی ضرور سراخوں پہ سنائیے شکیل بھائی.
5: جو مقام مصطفیٰ سے باخبر ہوتے گئے,
4: جو مقام مصطفیٰ سے باخبر ہوتے رہے,
5: وہ شب تاریک میں نورے سحر ہوتے گئے.
4: سبحان اللہ سبحان اللہ.
5: ہر قدم پر آپ کی رحمت رہی سایہ کنا,
4: ماشاءاللہ.
5: آپ کی نظر کرم سے دن بسر ہوتے گئے.
4: سبحان اللہ سبحان اللہ.
5: آپ کا اس میں گرامی دھڑکنیں جپتی رہی, قافلے خوشبو کے میرے ہم سفر ہوتے گئے.
4: سبحان اللہ سبحان اللہ.
5: امتی تو امتی ہیں خاک کے ذرات بھی, ان کے قدموں سے لپٹ کے معتبر ہوتے گئے.
4: واہ واہ واہ واہ واہ واہ واہ واہ. امتی تو امتی ہیں, عطا کیجیے.
5: امتی تو امتی ہیں خاک کے ذرات بھی, ان کے قدموں سے لپٹ کے معتبر ہوتے گئے. مرحبا وہ روشنی نقشے کفے پاتی جسے لوگ آنکھوں میں بسا کر دیدہ بار ہوتے گئے.
4: بھائی واہ واہ واہ واہ سبحان اللہ سبحان اللہ.
5: آپ کی نسبت نے دی ہے رفعتیں انسان کو, آپ کی نسبت نے دی ہے رفعتیں انسان کو, منتظر بھی ان کے دم سے منتظر ہوتے گئے.
4: ہائے منتظر بھی ان کے دم سے منتظر ہوتے رہے. سبحان اللہ.
5: آپ کی نسبت نے دی ہے رفعتیں انسان کو,
4: بے
5: شک منتظر بھی ان کے دم سے منتظر ہوتے گئے.
4: بے شک بے شک.
5: لا تعلق جو ہوئے انوار ان کی ذات سے,
4: لا تعلق تو ہوئے انوار ان کی ذات سے,
5: لا تعلق جو ہوئے انوار ان کی ذات سے, وہ خدا کی زد میں آ کے بے ثمر ہوتے گئے.
4: واہ واہ واہ واہ کیا مؤثر انتخاب ہے بارگاہ رسالت امام صلی اللہ علیہ وسلم.
5: لا تعلق جو ہوئے انوار ان کی ذات سے, دورے خدا کی زد میں آ کے بے ثمر
4: ہوتے رہے. واہ واہ واہ واہ بھائی واہ واہ واہ واہ. بہت خوبصورت انتخاب تھا. اور اب ہم بارگاہ رسالت مآب صلی اللہ علیہ وسلم میں آپ کا ہدیہ نعت پہنچانے کی سعادت حاصل کر رہے ہیں. آپ کی آمد کا شکیل بھائی بے انتہا شکریہ. اللہ تعالیٰ آپ کو خوش رکھے, صحت سے رکھے اور اپنے ضمان میں رکھے.
5: آمین. آپ کو بھی خدا حافظ.
4: خدا حافظ.